एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँहरूले एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप र प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्मबाट पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा राखिरहेछौं शान्ति ठटालको आवाजमा यो आधुनिक गीत शब्द अनि संगीत रहेको छ अम्बर गुरुङको।

शान्ति ठटालको यस आधुनिक गीतपछि अब पालो भएको छ लोकगीतको र अब यहाँ समक्ष राखिरहेछौँ सुदीप वाइबाको आवाजमा लोकगीत शब्द रहेको छ शरण राईको अनि सङ्गीत गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रम पछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। सर्वप्रथम प्रमुख समाचार। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। रक्षा मन्त्रालयले 6 सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजिता पराङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ अनि सेमिकन इन्डिया 2026 को 5 संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। अब समाचार विस्तारमा। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। सम्मेलनले सदस्य देशहरूका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, नीति निर्माताहरू र विशेषज्ञहरूलाई सार्थक चर्चामा संलग्न हुन, सहमति निर्माण गर्न र पर्यावरण सहयोगलाई बलियो बनाउन एक मञ्च प्रदान गर्दछ। सम्मेलनको अध्यक्षता केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गर्नुभयो। भारतको ब्रिक्स अध्यक्षता 2026 को विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताका लागि निर्माण रहेको थियो।
2: As nation pursue their development aspirations, they are navigating an increasingly complex environmental reality. The impact of climate change, biodiversity loss, and pollution, the triple planetary crisis together with growing disaster risk are affecting communities and ecosystems worldwide. These challenges are particularly significant for developing countries where environmental vulnerability is often closely intertwined with broader development priorities including poverty eradication, food security and inclusive growth.
1: रक्षा मन्त्रालयले 6 सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। यसमा रणनीतिक रूपमा महत्त्वपूर्ण 405 वस्तुहरू समावेश छन्, जसको अनुमानित व्यापार क्षमता 370 करोड रुपियाँ रहेको छ। यसमा भारतीय तटरक्षक बलका 16 वस्तुहरू र रक्षा सार्वजनिक क्षेत्रका उपक्रमहरूका 389 वस्तुहरू समावेश छन्। सूचीमा लाइन प्रतिस्थापन योग्य एकाइहरू, उप प्रणालीहरू, उप असेम्ब्लीहरू, सियर पार्ट्स, घटकहरू र कच्चा सामग्रीहरू समावेश छन्। मन्त्रालयले भनेको छ, यो 6 जनहित याचिका आत्मनिर्भर भारत पहल अन्तर्गत रक्षा निर्माणमा आत्मनिर्भरतालाई बढावा दिन सरकारको प्रयासको अर्को कदम हो। यसले भारतीय उद्योगको लागि अवसरहरू विस्तार गर्ने, घरेलु रक्षा विनिर्माण परिस्थितिकी तन्त्रलाई पार्ने, निवेश र नवीनतालाई बढावा दिने र आयातमा निर्भरता कम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ। मन्त्रालयले भनेको छ, वस्तुहरूको विस्तृत सूची सृजना पोर्टल sirjanadefense.gov.inमा पनि उपलब्ध छ। रक्षा उत्पादन विभागले अगस्त 2020 सृजन रक्षा पोर्टल सुरु गरेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजिता पराङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। यो पदयात्रा हिमाचल प्रदेशको स्पिति उपत्यकालाई लद्दाखको चाङथाङ क्षेत्रसँग जोड्ने 250 किलोमिटर लामो पराङ्ला पासलाई 30 दिनको अवधिमा पार गर्नेछ। यो पदयात्रा देशकै सबैभन्दा चुनौतीपूर्ण हाई अल्टिच्युड पदमार्ग मानिन्छ। तिनै सेनाबाट प्रतिनिधित्व गर्ने 3 महिला अधिकारीहरूको नेतृत्वमा 28 युवती क्याडेट रहने जनाएको छ। श्री सिंहले उच्च हिमाली अभियानमा युवा बालिकाहरूको सहभागितालाई देशका महिलाहरूको साहस, दृढता र बढ्दो क्षमताको शक्तिशाली प्रमाण भएको बताउनु भएको छ। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ। भारतको प्रमुख महिला ब्याडमिन्टन युगल जोडी त्रिसा जोली र पुलेला गायत्री गोपीचन्द तथा विभिन्न विधाका अन्य 15 खेलाडीहरूलाई विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनको लागि अर्जुन पुरस्कार प्रदान गर्नेछ। भारतका भेटरन फुटबल खेलाडी ईसा या अरुमैना यगमलाई अर्जुन पुरस्कार लाइफटाइमबाट सम्मानित गरिने भएको छ। द्रोणाचार्य पुरस्कार एथलेटिक्सका प्रशिक्षक परमवीर सिंह, बक्सिङका छोटेलाल यादव र सुटिङकी नेहा नन्दकुमार

0: सम्मानलाई प्रदान गरिनेछ। यसैबीच आर्मी प्यारा ओलम्पिक नोड पुणेलाई राष्ट्रिय खेल प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिनेछ। संसदीय कार्य मन्त्री किरेन रिजिजूले विदेशी अंशदान विनियम संशोधन विधेयकलाई लिएर विपक्षी दलहरूले भोट ब्याङ्कको राजनीतिका लागि गलत सूचना फैलाएको आरोप लगाउनु भएको छ। एक निजी समाचार संस्थालाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो, विधेयकले विदेशी धन प्रवाहमा पारदर्शिता ल्याउनेछ र अब सत्य बाहिर आउनेछ। उहाँले भन्नुभयो, विपक्षीले धेरै झुट फैलाएको र यस्तो झुट फैलाएर राजनीति गर्नु सरासर गलत हो।
1: पूरा झूठ फैलाया देश भर में कि FCRA जो है क्रिश्चियन मिशनरी को टारगेट किया जा रहा है, जबकि क्रिश्चियन मिशनरी का टोटल इंडिया का जो फॉरेन कंट्रीब्यूशन आते हैं वो 16% है, बाकी तो सब हिंदू का है। तो प्रोटेस्ट ज्यादा करना है तो हिंदू लोग करना चाहिए, क्योंकि सबसे ज्यादा तो हिंदू का है। देखिए, इस तरह का झूठे बातें फैला करके राजनीति करना बिल्कुल ठीक नहीं है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भारतको उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रभारी नियुक्त गर्नुभएको छ। विनोद तावडेलाई उत्तर प्रदेशको प्रभारी बनाएको छ भने जगदीश ईश्वरभाइ पटेललाई सहप्रभारी राखिएको छ। डाक्टर सतीश पुनियालाई पन्जाबको प्रभारी र तरुण जुगलाई गुजरातको प्रभारी नियुक्त गरिएको छ। सेमिकन इन्डिया 2026 पाँचौँ संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। सम्मेलनमा 40 अधिक देशका 500 अधिक प्रदर्शक र 240 कम्पनीको सहभागिता रहनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुनेछ। उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, सिङ्गापुर, जर्मनी, नेदरल्यान्ड र मलेसियाका अग्रणी कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूसँग गोलमेज बैठकको अध्यक्षता गर्नुहुनेछ। नयाँ दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले जापान, दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, जर्मनी र नेदरल्यान्डका 6 अन्तर्राष्ट्रिय पेभिलियन रहने जानकारी दिनुभएको छ। केन्द्रीय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले डेलगाउँ दिमापुर पाइपलाइनको कमिसनको साथ नागाल्यान्ड अब उत्तर पूर्वी ग्यास ग्रिड र राष्ट्रिय ग्यास ग्रिडसँग जोडिएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री पुरीले यो कमिसनिङ पूर्वोत्तरलाई भारतको विकास इन्जिन बनाउनका लागि एक महत्त्वपूर्ण कदम हो र यसले यस क्षेत्रलाई वास्तविक रूपमा एकीकृत ग्यास आधारित अर्थव्यवस्थाको नजिक ल्याउने बताउनु भएको छ। मार्सल सेना उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर सिंहले युद्धको बदलिदो प्रकृतिले सशस्त्र बलहरूका लागि उदयमान प्रौद्योगिकीहरूलाई द्रुत गतिमा अप्नाउन र एकीकृत गर्न अनिवार्य भएको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा निगरानी एवं इलेक्ट्रोनिक अप्टिक्समा भारतीय सैन्य समीक्षालाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, विशेष गरी वर्ष 2020 पछि युद्धमा तीव्र एवं व्यापक परिवर्तन भएको छ। उहाँले डिजिटल संचार, इलेक्ट्रोनिक युद्ध, साइबर अपरेसनहरू र नेटवर्क र क्लाउड आधारित स्थितिजन्य जागरूकता आधुनिक सैन्य अपरेसनको महत्त्वपूर्ण घटकहरूको रूपमा देखा परेको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाको नयाँ दिल्ली स्थित एम्समा एन्जियोप्लास्टी गरिएको छ। एम्सले जारी गरेको विज्ञप्तिमा श्री नड्डालाई मुटुरोग विभागमा निगरानीमा राखिएको उल्लेख गरिएको छ। यसअघि उहाँलाई तनाव देखिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। केरलाको जम अन्तर्राष्ट्रिय समुद्र बन्दरगाहमा आजदेखि प्रत्यक्ष निर्यात र आयात सञ्चालन सुरु भएको छ, जुन यस क्षेत्रको समुद्री व्यापारको लागि एक महत्त्वपूर्ण उपलब्धि हो। मुख्यमन्त्री विडी सतीशनले भिजिमजमबाट युरोपका लागि प्रस्थान गर्ने पहिलो जहाजमा 2 हरियो झण्डा देखाएर प्रस्थान गर्नुभयो।
2: विझिन्जम समुद्री बंदरगाह अब तक मुख्य रूप से एक अंतर्राष्ट्रीय ट्रांसशिपमेंट केंद्र के तौर पर काम कर रहा था, जहां मदरशिप कहे जाने वाले बड़े जहाजों से आने वाले कंटेनर को आगे ले जाने के लिए छोटे जहाजों में स्थानांतरित किया जाता था। इस बंदरगाह को 17 जुलाई को निर्यात और आयात के लिए मंजूरी मिली थी। शुरुआत में विझिन्जम बंदरगाह से सिर्फ फुल कंटेनर लोड कार्गो का आयात निर्यात होगा।
0: यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार फेरि एकचोटि। ब्रिक्स 12 औं पर्यावरण मन्त्रीहरुको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न

0: रक्षा मन्त्रालयले छैटौं सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजिता परङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ अनि सेमिकन इन्डिया 2026 पाँचौँ संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। आकाशवाणीबाट समाचार पुरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 उपस्थित गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको र अब सुनौ लोकगीत। स्वर अनि सङ्गीत रहेको छ वसन्ती बाला लामाको, शब्द ज्योति बाला लामाको।

श्रोताले अहिले सुन्नुभयो बसन्ती बाला लामाको स्वर अनि सङ्गीत रचनामा लोकगीत, जसमा शब्द रहेको थियो ज्योति बाला लामाको।

0: भयो। टिओपिएस योजनाले ठूलो सफलता हासिल गरेको छ। खेलो इन्डिया खेलहरू, विश्वविद्यालय खेलहरू, शीतकालीन खेलहरू, समुद्र तट खेलहरू, खेलकुद पूर्वाधार, खेलकुदको लागि प्रशिक्षण, खेलकुद चिकित्सा र खेल पोषण, भारत यी सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने दिशामा अगाडि बढिरहेको छ। युवाहरूको लागि यदि तिनीहरू आफै खेलाडी बन्न असमर्थ छन् भने पनि खेलकुद वरिपरि समर्थन प्रणालीभित्र अवसरहरू एक विशाल नयाँ क्षेत्र खुल्दैछ। यस अवसरमा प्रधानमन्त्रीले प्रधानमन्त्री विकसित भारत रोजगार योजनाको सुरुवातको घोषणा पनि गर्नुभयो, जुन योजनाले आगामी वर्षहरूमा युवाहरूलाई फाइदा पुर्याउने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, आज अगस्त 15 हामी मेरो देशका युवाहरूका लागि 1,00,000 करोड रुपियाँको योजना सुरु गर्दैछौँ र कार्यान्वयन गर्दैछौँ। प्रधानमन्त्री विकसित भारत रोजगार योजना आज अगस्त 15 लागू हुँदैछ। यस योजना अन्तर्गत सरकारले निजी क्षेत्रमा रोजगारी पाउने प्रत्येक छोरा वा छोरीहरूलाई 15,000 रुपियाँ दिनेछ। नयाँ रोजगारी प्रदान गर्न बढी अवसरहरू सृजना गर्ने कम्पनीहरूलाई पनि प्रोत्साहन दिइनेछ। प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले लगभग 3.5 करोड युवाहरूका लागि नयाँ रोजगारीका अवसरहरू सृजना गर्नेछ। प्रधानमन्त्रीले विश्व मञ्चमा भारतको बढ्दो खेलकुद महत्वाकांक्षालाई पनि रेखाङ्कित गर्नुभयो। खेलकुदको दुनियाँमा भारतको प्रदर्शन निरन्तर सुधार भइरहेको छ र हामी 2036 ओलम्पिक आयोजना गर्ने बलियो दावेदारको रूपमा अगाडि बढिरहेका छौं। भारतले 2030 राष्ट्रमण्डल खेलकुद पनि आयोजना गर्नेछ। उहाँले ओलम्पिक खेलहरूमा लगभग 40 खेलकुद र 325-350 कार्यक्रमहरू समावेश छन् भनी उल्लेख गर्नुभयो र भारतले आफ्नो सहभागितालाई फराकिलो बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, हामीले 2036 ओलम्पिक भारतमा आयोजना गर्ने निर्णय गरेका छौँ। भारतले यी क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामी प्रतिभा खोजी अभियानमा पनि सुरु गर्न चाहन्छौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो महत्वाकांक्षालाई दीर्घकालीन प्रतिभा पहिचान अभियानसँग जोड्दै भन्नुभयो, यदि हामीलाई 2036 लागि खेलाडीहरू चाहिन्छ भने हामीले आज 5, 10, वा 15 वर्षका यी युवा बालबालिकाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीले हाम्रा छोरीहरूलाई पनि ध्यान दिनुपर्छ। 5-15 वर्ष उमेरका बालबालिकाहरूमा खेलकुद प्रतिभा पहिचान गर्न देशभरका गाउँहरू, सहरहरू र विद्यालयहरूमा प्रतिभा खोजी अभियान सञ्चालन गरिनेछ। उहाँले भन्नुभयो, यस अभियान मार्फत पहिचान गरिएका बालबालिकाहरूको क्षमताको मूल्याङ्कन गरिनेछ र उनीहरूलाई देशको प्रतिनिधित्व गर्न सक्षम खेलाडीहरूमा विकास गर्न मद्दत गर्न विशेष तालिम दिइनेछ। प्रधानमन्त्रीले युवाहरू माझ लागू पदार्थको दुरुपयोगको बढ्दो चुनौतीलाई पनि सम्बोधन गर्नुहुँदै एकबद्ध राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभयो, लागू औषध दुरुपयोग देश र यसका युवाहरूका लागि एक प्रमुख संकट बन्दै गइरहेको छ। नशा मुक्त भारत हामी सबैको लागि सामूहिक जिम्मेवारी हुनुपर्दछ। हाम्रो उज्जवल प्रयोग गरिनुपर्नेछ। भारतको विकासमा युवाहरूको महत्वलाई जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यदि कोही छ भने त्यो मेरो देशको युवा हो, देशको युवा शक्ति। विकसित भारततर्फको यात्रामा युवाहरूको धेरै महत्वपूर्ण भूमिका छ। उहाँले थप भन्नुभयो, त्यसैले हामीले विकसित भारतको लक्ष्यलाई हाम्रा युवाहरूको आकांक्षा र सहभागितासँग जोडेर अगाडि बढ्नुपर्छ। हामीले हाम्रा युवाहरूलाई हाम्रो सर्वोच्च प्राथमिकताको रूपमा अगाडि बढाउनुपर्छ। भारतको उद्यमशील परिदृश्यको विस्तारलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, स्टार्टअप इन्डिया पहल अन्तर्गत अहिले देशभर 2.5 लाख भन्दा बढी दर्ता भएका स्टार्टअपहरू छन्। कोचिङ कक्षाहरूले परिवारहरूमा पर्ने आर्थिक दबावलाई स्वीकार गर्नुहुँदै प्रधानमन्त्रीले विभिन्न परीक्षाहरूको तयारी गर्न विद्यार्थीहरूलाई निशुल्क अनलाइन कोचिङ प्रदान गर्ने नयाँ पहलको घोषणा गर्नुभयो।
1: आकाशवाणी शिलिगुड़ी অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভে 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজ প্রচার তরঙ্গে।
2: আরো বেড়ে ওঠার জন্য, আরো উঁচুতে ওঠার জন্য রেডি? নিজের ব্যবসাকে নিয়ে যান নতুন উচ্চতায়।
3: আপ টু 85% LTV সাথে মনপুরম আইডিয়াল গোল্ড লোনের ফান্ডস পাওয়া এখন খুবই সহজ।
2: আপনার জন্য রয়েছে

0: पहिले प्रमुख समाचार। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूको वेतन वृद्धि गर्ने घोषणा गरेको छ। कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूको लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। बिजनबारी महकुमा बनाउने मागमा आज सब डिभिजन डिमाण्ड कमिटिको एक प्रतिनिधि मण्डलले पश्चिम बंगाल सरकारका पार्वतीय मामिला गृह तथा अल्पसंख्यक विकास विभागका राज्यमन्त्री विशाल लामासित भेट गरेको छ अनि श्रमिक आन्दोलनको लगभग 4 महिनासम्म बन्द रहेको लङभ्यू चियाबारीलाई पुनः सञ्चालनमा ल्याउन बगान पक्षबाट अतिरिक्त श्रम आयुक्तलाई पत्राचार गरिएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूका लागि ठूलो घोषणा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अक्टोबरदेखि रेन्ज अफिसर, बीट अफिसर र फरेस्ट गार्डको मासिक तलब 5,000 रूपियाँ बढाइने बताउनु भएको छ। वन सहायकहरूको मासिक भत्ता 10,000 बढाएर 12,000 रूपियाँ गरिनेछ। कोलकाताको मोहर कुञ्जमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री श्री अधिकारीले यो घोषणा गर्नुभएको हो। राज्यमा लगभग 500 रेन्ज अफिसर र 500 बीट अफिसरहरू छन्। अक्टोबरदेखि दुवै वर्गका कर्मचारीको मासिक तलब 5,000 रूपियाँले बढ्नेछ। लगभग 650 वन रक्षकले पनि यसको लाभ लिनेछन्।
1: मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, यसबाहेक लगभग 1,500 वन सहायकहरूको मासिक भत्तामा 2,000 रुपियाँ वृद्धि हुनेछ। अब उनीहरूले मासिक 12,000 रुपियाँ पाउनेछन्। मुख्यमन्त्रीले पर्यावरण संरक्षण र हरियाली बढाउनका लागि राज्यव्यापी वृक्षरोपण अभियान सबुज स्वतन्त्रताको पनि सुरुवात गर्नुभयो। यस अन्तर्गत राज्यभरि 50,00,000 बिरुवा रोपिनेछ। उहाँले राज्य सरकारको पहलमा सुन्दरवनमा 3 करोड म्याङ्ग्रोभका बिरुवा रोप्ने बताउनु भएको छ। ती अक्टोबर, नोभेम्बर र डिसेम्बरमा

0: लिने छन्। मुख्यमन्त्रीले आगामी वर्ष 2027 मा राज्यमा 20 करोड रुखहरू रोप्ने योजना पनि घोषणा गर्नुभएको छ। केन्द्रको एक वृक्ष मा के नामको दृष्टिकोणलाई अगाडि बढाउनका लागि ठूलो मात्रामा वृक्षरोपण गरिने उहाँले बताउनु भएको छ। रोजगारको सन्दर्भमा मुख्यमन्त्री श्री अधिकारीले जीरामजी योजना अन्तर्गत 125 दिनको काम दिइने घोषणा पनि गर्नुहुँदै नियम अनुसार काम गरेमा जब कार्ड धारकले वार्षिक 34,500 रुपियाँ पाउने बताउनु भएको छ। राज्य सरकारले यी योजनाहरू मार्फत लगभग 12,000 करोड रुपियाँको काम प्राप्त गर्न सक्षम हुनेछन्। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
1: कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको छ। कार्यवाहक मुख्य न्यायाधीशको अध्यक्षतामा रहेको संयुक्त पीठले उक्त आदेश दिएको हो।
2: पश्चिम बंगाल सरकारले विगत 14 मईमा वर्ष 2011 जारी गरिएको लगभग 1,69,00,000 जाति प्रमाण पत्रहरूको पुनः सत्यापनका लागि एक अधिसूचना जारी गरेको थियो। द्वारे सरकार योजनाबाट जारी गरिएको ठूलो संख्यामा जातीय प्रमाणपत्र नकली हुन सक्ने सरकारको तर्फबाट आशंका व्यक्त गरिएको थियो। यसैको आधारमा सबै प्रमाण पत्रहरूको पुनः जाँच गर्ने प्रक्रिया सुरु गरिएको थियो। तर याचिकाकर्ताले राज्य सरकारको अधिसूचनालाई चुनौती दिँदै उच्च न्यायालय पुगेका थिए। याचिकामा भनिएको छ, कानूनमा कुनै विशेष उजुरी वा आरोपको आधारमा प्रमाणपत्रको जाँचको प्रावधान छ, तर कुनै निश्चित अवधिमा जारी गरिएका सबै एससी एसटी र ओबीसी प्रमाणपत्रहरू व्यापक स्तरमा पुनः सत्यापन कुन आधारमा गरिँदैछ भनी प्रश्न गरिएको छ। यस मुद्दाको सुनवाई पछि उच्च न्यायालयको खण्डपीठले 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको थियो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूको लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ, जसले देशभरका स्कूली नानीहरूको लागि 2 करोडभन्दा अधिक बायोमेट्रिक अपडेटहरू पूरा गरेको छ। गत वर्ष सितम्बरमा शुरू गरिएको विशेष अभियानले अब 1,56,000 भन्दा अधिक स्कूलहरूलाई समेटेको छ, जसले स्कूलका नानीहरूलाई उनीहरूको आधार बायोमेट्रिक पूरा गर्न सक्षम बनाएको छ। इलेक्ट्रोनिक्स एवं आईटी मन्त्रालयले भनेको छ, यसले अनिवार्य बायोमेट्रिक अपडेट सेवालाई नानीहरूलाई उनीहरूको स्कूलमा सिधै पुग्न मद्दत गरेको छ, जसले करोडौं विद्यार्थीहरूको लागि प्रक्रिया अधिक सुलभ र सुविधाजनक बनाएको छ। शिक्षकहरूले विद्यालयको जिम्मेवारी सम्हाल्दै जनगणनाको काम कहिले र कसरी गर्ने भन्ने प्रश्नलाई लिएर कलकत्ता उच्च न्यायालयमा दर्ता गरिएका मामिलाको सुनवाई गरेको छ। जनगणनालाई अन ड्युटी मान्न माग गर्दै 31 जना प्राथमिक शिक्षकहरूले न्यायालयमा निवेदन दिएका छन्। न्यायाधीश कृष्ण रावको अदालतमा लामो सुनवाई भए पनि आज कुनै समाधान हुन सकेन। मुद्दाको अर्को सुनवाई बुधबार हुनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अविरल वर्षा अनि जल जमावबाट प्रभावित मानिसहरूको स्थितिबारे जानकारी लिनका लागि पश्चिम बंगाल सरकारकी मन्त्री अग्निमित्र पलले आज हल्दियाका दुर्गचक, सुताहाटा र रानीचक क्षेत्रहरूको भ्रमण गर्नुभयो। उहाँले राहत एवं बचाव कार्यहरूको जायजा लिनका साथै प्रशासनिक अधिकारीहरूसित स्थितिको समीक्षा पनि गर्नुभयो। मन्त्री पलले प्रभावित क्षेत्रहरूमा लगभग 80 वटा राहत शिविरहरू बनाइएको छ, जहाँ लगभग 6,500 मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउने लक्ष्य राखिएको छ, जसमध्ये लगभग 4,000 मानिसहरूलाई पहिलेबाटै राहत शिविरहरूमा पुगिसकेको बताउनु भएको छ। पश्चिम बंगालको वीरभूम जिल्ला अधीनस्थ प्रसिद्ध तीर्थस्थल तारापीठको होटल विदेशिनीमा भएको भयानक अग्निकाण्डको मामिलामा पुलिसले होटल मालिक प्रवीर पाललाई पक्राउ गरेको छ। यस दुर्घटनामा 9 जना मानिसहरूको मृत्यु भइसकेको छ। यसअघि पुलिसले हिजो होटल मालिकको छोरा कल्याण पाललाई हिरासतमा लिएको थियो। जाँचबुझपछि अबेर राति उनलाई पक्राउ गरियो। बिजनबारी सब डिभिजन डिमाण्ड कमिटिको एक प्रतिनिधि मण्डलले पश्चिम बंगाल सरकारका पार्वतीय मामिला, गृह तथा अल्पसंख्यक विभाग का मन्त्री राज्यमन्त्री विशाल लामालाई उत्तरकन्या कार्यालयमा भेट गरी बिजनबारीलाई महकुमा बनाउने मागबारे विस्तृत चर्चा परिचर्चा गरेको छ। कमिटीका अध्यक्ष पुनम दर्ना

0: धेरै नोक्सान खोप्नु परेको अवगत गराउँदै तथा बगानको आयस्रोतको माध्यम चियापत्ती टिप्ने समय मुख्य रूपले यही रहेको बताउँदै बगानलाई सुचारू अनि व्यवस्थित बनाउन पुनः बगान सञ्चालनमा ल्याउनुपर्ने श्रम आयुक्तको ध्यान आकर्षण गराइएको छ। पत्रमा कलकत्ता स्थित उच्च न्यायालयको आदेश अनुसार श्रमिकहरूको सबै रहल रकम पनि भुक्तान गरिएको स्मरण गराउँदै अब बगान पुनः यस प्रकारले समस्या आउन नदिन बगानलाई सञ्चालनमा ल्याउन आवश्यक रहेकोले सम्पूर्ण श्रमिक संगठनहरूसँग बैठक गर्न चाँजो समेत मिलाइदिने आग्रह गरिएको छ। यसमा श्रम आयुक्त अनि श्रम विभागको हस्तक्षेपको माग पनि गरिएको छ। सशस्त्र सीमा बलको 36 कोरका कार्यवाह कमान्डेन्ट जितेन्द्र जोशीको निर्देशनमा वाहिनीले सीमावर्ती एवं सुदूर ग्रामीण क्षेत्रमा बसोबासो गर्ने मानिसहरूलाई असल स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यका साथ निरन्तर जनकल्याणकारी गतिविधिहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा समवाय मानी भन्ज्याङको नेतृत्वमा रंगीत मजुवा गाउँमा निशुल्क मानव चिकित्सा शिविर आयोजना गरियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूको वेतन वृद्धि गर्ने घोषणा गरेको छ। कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटरको लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। बिजनबारीलाई महकुमा बनाउने मागमा आज सब डिभिजन डिमाण्ड कमिटिको एक प्रतिनिधि मण्डलले पश्चिम बंगाल सरकारका पार्वतीय मामिला गृह तथा अल्पसंख्यक विकास विभागका राज्यमन्त्री विशाल लामासित भेट गरेको छ अनि श्रमिक आन्दोलनको लगभग 4 महिनासम्म बन्द रहेको लङभ्यू चियाबारीलाई पुनः सञ्चालनमा ल्याउन बगान पक्षबाट अतिरिक्त श्रम आयुक्तलाई पत्रचार गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार। पूरा भयो अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি কেন্দ্র থেকে প্রচারিত অনুষ্ঠান শুনছেন এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি দ্বৈতকণ্ঠে গেয়েছেন মোহাম্মদ রফি এবং লতা মঙ্গেশকর। ছায়াছবি হাসিনা মান জায়েগি।

0: राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। केन्द्रीय वातावरण मन्त्रीले 12 ब्रिक्स बैठकको गर्नुभयो अध्यक्षता। हरियाणा प्रहरीले पन्जाबमा अन्तर्राज्यीय बाल तस्करी सञ्जालको गर्यो पर्दाफास। विजिन्जम अन्तर्राष्ट्रिय बन्दरगाहमा प्रत्यक्ष निर्यात र आयात सञ्चालन आजबाट सुरु। सरकारले राष्ट्रिय खेलकुद पुरस्कार 2025 गर्यो घोषणा। ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतकी उन्नति हुँडा दोस्रो चरणमा प्रवेश। अब समाचार विस्तारमा। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले नयाँ दिल्लीको भारत मण्डपममा आयोजित 12 ब्रिक्स वातावरण मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। बैठकको उद्देश्य ब्रिक्स राष्ट्रहरूबीच वातावरणीय सहयोगलाई सुदृढ पार्न सहमतिलाई बढावा दिनु हो। दुई दिने बैठकले सदस्य देशका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, नीति निर्माताहरू र विज्ञहरूलाई दिगो भविष्य र वातावरणीय सहयोगको लागि ठोस छलफलमा संलग्न हुन मञ्चको रूपमा काम गरेको छ। भारतको ब्रिक्स अध्यक्षता 2026 विषयवस्तु समायोजन, नवप्रवर्तन, सहयोग र दिगोपनको लागि निर्माण हो। श्री यादवले बैठकलाई सम्बोधन गर्दै भारतले 2005 र 2022 बिचमा प्रदूषण उत्सर्जन तीव्रतालाई 37% भन्दा बढीले घटाएको बताउनुभयो। श्री यादवले ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग मिलेर ब्रिक्स वातावरण कार्य समूहद्वारा तयार पारिएका 4 ज्ञान सङ्ग्रहहरू अनावरण गर्नुभयो। यी कागजातहरूले ब्रिक्स सदस्य देशहरू बीचको अग्रणी अभ्यास, ज्ञान प्रणाली र नवप्रवर्तनहरूलाई प्रतिबिम्बित गर्दछ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले विपक्षी दलहरूले भोट ब्याङ्क राजनीतिको लागि विदेशी योगदान नियमन संशोधन विधेयकमा गलत सूचना फैलाएको आरोप लगाउनु भएको छ। उहाँले यस विधेयकले विदेशी कोष प्रवाहमा पारदर्शिता ल्याउने र संयुक्त संसदीय समितिमा पठाउनु उत्कृष्ट निर्णय भएको एक निजी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताउनुभयो।
1: पूरा झूठ फैलाया देश भर में है कि FCRA जो है क्रिश्चियन मिशनरी को टारगेट किया जा रहा है, जबकि क्रिश्चियन मिशनरी का टोटल इंडिया का जो फॉरेन कंट्रीब्यूशन आते हैं वो 16% है, बाकी तो सब हिंदू का है। तो प्रोटेस्ट ज्यादा करना है तो हिंदू लोग करना चाहिए, क्योंकि सबसे ज्यादा तो हिंदू का है। देखिए, इस तरह का झूठे बातें फैला करके राजनीति करना बिल्कुल ठीक नहीं है।
0: हरियाणा प्रहरीले पन्जाबमा अन्तर्राज्यीय बाल तस्करी सञ्जालको पर्दाफास गरेको छ। 4 महिनाभन्दा बढी

0: को खोजपछि मुख्य अभियुक्त परगत सिंहलाई मुक्तसर पन्जाबबाट पक्राउ गरिएको छ। प्रहरीले सङ्कलन गरेको जानकारी अनुसार यस सञ्जालले भारतभरि 50 शिशुहरू बेचेको छ। हालसम्म 21 जनालाई पक्राउ गरिएको छ, जसमा 5 अभिभावकहरू पनि समावेश छन् जसले अवैध रूपमा बच्चाहरूलाई धर्मपुत्र बनाएका थिए। यो सञ्जाल पन्जाबदेखि महाराष्ट्र, गुजरात र सिलगढी लगायत 10 भन्दा बढी राज्यहरूमा फैलिएको छ। थप अनुसन्धान जारी छ र प्रहरीले शिशुहरूको जैविक अभिभावक पनि पत्ता लगाउने प्रयास गरिरहेको छ। प्रवर्तन निर्देशनालयले कर्नाटकका धेरै स्थानहरूमा कथित कर्नाटका लोक सेवा आयोग केपिएससी पेपर चुहावत घोटालासँग सम्बन्धित मामिलामा खोजी कार्य गरेको छ। केपिएससीका पूर्व अध्यक्ष शिवशङ्करप्पा एस साहुकरमाथि परीक्षा पेपर चुहावट, ओएमआर पानाहरूसँग छेडछाड र सरकारी पशु चिकित्सा अधिकारीहरू भर्ती गर्न प्रति उम्मेद्वार 70 देखि 80 लाखसम्म घुस माग गरेको आरोप छ। केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज डेरगाउँ दिमापुर पाइपलाइन सञ्चालनमा आए लगत्तै नागाल्यान्ड अब उत्तर पूर्व ग्यास ग्रिड र राष्ट्रिय ग्यास ग्रिडमा जोडिएको बताउनुभयो। श्री पुरीले सामाजिक सञ्जालको एक पोस्टमा यो सञ्चालन उत्तर पूर्वलाई भारतको विकास इन्जिन बनाउने दिशामा एक ऐतिहासिक कदम भएको र यस क्षेत्रलाई एकीकृत ग्यास आधारित अर्थतन्त्रको नजिक ल्याउने बताउनुभयो। सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर सिंहले युद्धको विकसित प्रवृत्तिले गर्दा सशस्त्र बलका उदयमान प्रविधिहरूको द्रुत अनुकूलन र एकीकरणलाई अनिवार्य बनाएको बताउनुभयो। उहाँले आज नयाँ दिल्लीमा निगरानी र इलेक्ट्रो अप्टिक्स सम्बन्धी भारतीय सैन्य समीक्षालाई सम्बोधन गर्दै युद्धमा विशेष गरी 2020 देखि द्रुत र गहिरो रूपान्तरण भएको जानकारी दिनुभयो। श्री सिंहले निगरानी अन्तरिक्ष आधारित सम्पत्तिहरू, वायुजनित प्लेटफर्महरू, मानवरहित हवाई सवारी साधनहरू, सङ्केतहरू र मानव बुद्धिमत्ता र समुद्री प्रणालीहरू समावेश गर्ने बहुस्तरीय वास्तुकलामा विकसित भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा बढ्दो अशान्तिको क्रममा युनाइटेड कश्मीर पिपल्स नेसनल पार्टीले यस क्षेत्रमा पाकिस्तानी सेनाद्वारा गरिएको मानव अधिकार उल्लङ्घनप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराएको छ। युकेपिएनपीले नागरिक मृत्यु र घाइते, मनमानी गिरफ्तारी, जबरजस्ती बेपत्ता र सञ्चार अवरुद्ध भएको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ। केरलममा विजिन्जम अन्तर्राष्ट्रिय बन्दरगाहमा प्रत्यक्ष निर्यात र आयात सञ्चालन आजबाट सुरु भएको छ। यो पहल क्षेत्रको समुद्री व्यापारको लागि एक महत्त्वपूर्ण उपलब्धि हो। मुख्यमन्त्री वीडी सतीशनले विजिन्जमबाट युरोपका लागि 2 कन्टेनर पठाउँदै पहिलो डुबानीको सुरुवात गर्नुभयो। हाम्रो संवाददाताबाट थप रिपोर्ट।
1: पिछले साल 2 मई को बंदरगाह को देश को समर्पित किए जाने के बाद अब सीधे आयात निर्यात का काम शुरू हो गया है। इन सेवाओं के शुरू होने से यूरोप जाने वाले शिपमेंट के समय में काफी कमी आएगी। पहले विजिन्जम से यूरोप पहुंचने में शिपमेंट को लगभग 2 महीने लगते थे, लेकिन अब इसके सिर्फ 28 दिनों में पहुँचने की उम्मीद है। बंदरगाह अधिकारियों के अनुसार फिलहाल ये सुविधा सिर्फ फुल कंटेनर लोड को ही संभालेगी। तिरुवनंतपुरम से स्मृति एम पल्लुरुति की रिपोर्ट के साथ समाचार कक्ष से अर्जुन शर्मा।
0: मध्य प्रदेशको भिण्ड जिल्लाको ग्वालियर भिण्ड इटावा राजमार्ग 719 हिजो राति पिकअप भ्यान ट्रकसँग ठोकिँदा 8 जनाको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार भिण्डको गोहाटबाट उत्तर प्रदेशको लखिमपुर खेरीस्थित आफ्नो घर जाँदै गरेका मजदुरहरू दुर्घटनामा परि 8 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 3 जनाको उपचारको लागि ग्वालियर लैजाने क्रममा मृत्यु भएको छ। प्रहरीले घटनाको कारण पत्ता लगाउन मुद्दा दर्ता गरेको छ र अनुसन्धान सुरु गरेको छ। भारतीय मौसम विभागले आज झारखण्ड, बिहार, छत्तिसगढ, पूर्वी मध्य प्रदेश, हिमाचल प्रदेश, ओडिसा र उत्तर प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार आगामी 2 दिनमा उत्तराखण्ड, पश्चिम बङ्गाल, जम्मू र कश्मीर, लद्दाख, तमिलनाडू, पुडुचेरी, कराइकल र भारतको उत्तर पूर्वी भागहरूमा पनि यस्तै मौसम अवस्था रहने अपेक्षा गरिएको छ। सरकारले राष्ट्रिय खेलकुद पुरस्कार 2025 घोषणा गरेको छ। भारतकी महिला ब्याडमिन्टन डबल्स जोडी ट्रिसा जोली र पुलेला गायत्री गोपीचन्द सहित विभिन्न क्षेत्रका 15 अन्य खेलाडीहरूलाई खेलकुदमा उत्कृष्ट प्रदर्शनको लागि अर्जुन पुरस्कार प्रदान गरिनेछ।